0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: औज़ु बिल्लाहि मिन शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। नाज़रीन, ये मिला जुला इन्फॉर्मेशन का प्रोग्राम है जो अदर आपकी आवाज़ के स्टूडियो से लेकर आपकी खिदमत में हाजिर है। समझना, आपके लिए खबरें लाते हैं और ये खबरें सिर्फ इन्फॉर्मेशन के लिए होती है, ना किसी की ज़ात के हक में होती है, ना किसी की मुखालफत में होती है। ये टोटली इन्फॉर्मेशन होता है। इसको इस सिनेरियो में देखा जाए कि बोलने वाले को भी इसी सिनेरियो में देखा जाए, सवालों को भी देखा जाए, जिनकी बात हो रही है उसी लेवल पर जाकर जो है वो देखा जाए। तो इस वक्त शायद नसीम जो है ये तज़िया भी करते रहते हैं, सोशल मीडिया पर बड़े एक्टिव हैं, यहाँ के पढ़े हुए हैं, डेनमार्क की पैदाइश है इनकी, स्वीडन में भी रहते हैं, डेनमार्क में भी रहते हैं, और इलेक्शन पर भी बात करते रहते हैं। आप अक्सर इनको सुनते रहते हैं, जो सितंबर में स्वीडन में इलेक्शन हो रहे उस पर भी अपनी राय देते हैं, डेनमार्क में जो कम्यून के इलेक्शन हुए, पार्लियामेंट के इलेक्शन हुए उस पर भी अपनी राय देते रहते हैं। तो हर जमहूरी आदमी को अपनी राय जो कम्युनिटी के साथ रिलेटेड होती है उस पर हर आदमी को अपनी राय देने का हक है। तो शायद साहब, एक बार फिर आपको खुश आमदीद कहते हैं।
2: जी, शुक्रिया आपका।
1: शायद साहब, आपका एक मैंने एक आर्टिकल पढ़ा, एक मजमून पढ़ा, बड़ी अच्छी तहरीर आपने लिखी है कि मैं थोड़ी सी पढ़ता हूँ, सवाल भी ये समझ ले और इसको भी समझ लिया। आपने लिखा, आपको तो डेफिनेट हर चीज़ का पता है, ये जो हुकूमत आई थी आपकी जो है वो इमरान खान साहब की, और उसके में नाजिर कुरान वाले दोस्तों ने इमरान खान की हुकूमत आते ही अगले रोज मॉडल टाउन कतलेआम पर खान से मुतालबात शुरू कर दिए। ये इस तरह क्लास प्लस बात नहीं है, जबकि खान साहब को वज़ीर आज़म ने अभी हफ्ता भी नहीं हुआ था खान साहब को बने हुए, खान साहब ने इनसे बैक चैनल बात भी की और नहायत अदब से पैगाम भी पहुंचाया कि कादरी साहब कनाडा से पाकिस्तान तशरीफ़ लाएं और जो भी टेंशन है, जो भी प्रॉब्लम्स है, जो भी कोई चीज़ है वो पेश हो, 2014 की इस कोर ओपन, उसको कोर में ओपन करेंगे हमारे लिए, अपने केस में अदालतों से लगे हुए हैं। खैर, खान साहब की हुकूमत चलेगी 2022 में, लेकिन मजाल है इन्होंने हुकूमत मौजूदा हुकूमत से कभी कोई मुतालबा किया, और फिर 2013 और 2018 को इन्हीं कातिलों की हुकूमत थी। आप इस पर क्या कहेंगे?
2: जी साहब, आप भी बड़े, यानी कि उसको क्या कह सकते हैं, आपकी हर जगह नजर होती है। ये आर्टिकल तकरीबन 2 माह यानी कि पुराना हो गया, और ये ऐसे था कि मुझे, आपने अभी बात की है तो मुझे तब याद आया, तो ये ऐसे थे, ये कोई सोशल मीडिया में कोई थोड़ी बहुत बहस चल रही थी, तो उसमें ये मनाजर खान के अपने दोस्त हैं सारे, ये एक अदारा है, और ज़ाहिर बात है हम ने बचपन में नमाजें जुम्मा उधर पढ़ा है, जाते रहे हैं, सब दोस्त हैं, कोई ऐसा इशू नहीं है। तो मैं कभी इनसे बहस में नहीं उलझता, खासकर दीनी बहस में। तो लेकिन जब मेरी नज़र से एक गुजरा कि बंदे बहस कर रहे हैं और हुकूमत इस वक्त पाकिस्तान में हमारी नहीं है, पीटीआई की, ये सबको पता है, और 4 साल हो गए हैं हुकूमत, आपको पता है कि नून लीग की है, और वो हर चीज का इस वक्त जिसकी हुकूमत होती है वही इन चीजों का जो होते हैं, क्या कहते हैं उसके, क्या उर्दू का लफ्ज है, उसके उनका होता है इसके ऊपर सारा कुछ, यानी कि अब आप मुझे समझ जाए। हाँ, तो वो जब मैंने वो पढ़ा कि लोग, खासकर मैं नाजुल खान के दोस्त, वो ब्लेम दे रहे हैं पीटीआई को के और हां साहब को के हमारे जो सानिहा हुआ था उनका, क्या कहते हैं, मॉडर्टोन में 2014 को, उस पर बात चल रही थी, तो मैंने वो पढ़ा और उसमें ब्लेम दे रहे हैं कि खान साहब ने इसके ऊपर कोई नहीं हमारा साथ दिया, और खासकर, और मैं बड़ा हैरान हूँ, मैं पहले मैं समझा कि पता नहीं ये कोई पुराना 5 साल पुरानी कोई मैंने वो निकाल ली है, मैं देखा यार ये तो फ्रेश है बिल्कुल, जब मैंने देखा ये बिल्कुल नया है, अभी का ये मई की बात है, और मैंने कहा यार ये क्या कर रहे हैं। हर मैंने फिर उनको लिखा सबको एक ही आर्टिकल, किसी का जवाब नहीं आया, तो मैंने उनसे ये पूछा, यही पूछा सबसे, सब दोस्त हैं, मैंने कहा यार भाई लोगों, मेरे दोस्तों, हम इमरान की हुकूमत आते ही, आपने आते ही 2018, मैं मुख्तसर बात करने की कोशिश करूंगा लेकिन चलो थोड़ी सी तमीज बांधनी पड़ेगी, मैंने पूछा उन सबसे कि इमरान खान की हुकूमत आते ही 2018 को आई थी, अगस्त को हलफ उठाया था खान साहब ने, एक हफ्ते बाद आप लोगों ने इमरान खान से मुतालबा शुरू कर दिया, तो जब वो मुतालबा इन्होंने उनको प्रेशराइज किया तो खान साहब ने यही पैगाम भेजाया कि आप आए अपना कादिर साहब कनाडा से तशरीफ लाएं, ظاہری بات ان کو قدر کی نگاہ سے دیکھتے ہیں ہاں صاحب, اور قدر کی نگاہ سے دیکھنا بھی چاہیے. یہ ایک عالم دین ہے اور وہ دین کو ہمارے سے زیادہ اچھا سمجھتے ہیں. دین صرف جو ہے, میں اپنی بھی بات سب کی بات کرتا ہوں, دین صرف لوگوں کو سکھانے کے لیے نہیں ہوتا, اس پہ خود بھی عمل کرنا ہوتا ہے. تو وہ انہوں نے یہی کہا کہ آپ آئیں تو آ کے نا اپنا جو کیس ہے وہ عدالتوں میں دائر کریں. ہمارے اپنے بھی کیس لگے ہوئے ہیں, ہماری حکومت ہے اور ہمارے اپنے بھی کیس لگے ہوئے ہیں. آپ کو پتا ہے اس بات کا, سب کو پتا ہے, ہمارے پی ٹی آئی کے کیس حکومت ہونے کے باوجود بھی لگے ہوئے تھے. تو آپ آئیں کریں, نہیں آئے خیر, یہ چلتی رہی, یہ سلسلہ چلتا رہا. یا میں بل واسطہ یا بلا واسطہ ہمارے ساتھ کسی بھی محفل میں بیٹھتے تو اس میں بات چھیڑ دیتے تھے, ہمارے ساتھ بھی ادھر بھی, تو ہم کہتے تھے ہم کوشش کریں گے یار, یا کیا یہی کرنا ہے نا, ساتھ سب کے ساتھ سب کو لے کے چلنا ہے. اور خیر 2022 میں خان صاحب کی حکومت چلے گئی, سب کو پتا ہے, جیسی بھی گئی وہ ایک علیحدہ بحث ہے. آپ کو آواز آ رہی ہے نا میری, بس یہ پوچھنا سب سے.
1: بالکل آپ کی آواز آ رہی ہے. قبلہ حضور مدد ضلع قادری صاحب اسی طرح پوچھتے ہیں, آواز آ رہی ہے.
2: میں ہاں بالکل, میں ان دیکھیں نا, میں ان کی کتنا احترام کرتا ہوں اور ان کے ہی نقشے قدم میں چلنے کی کوشش کرتا ہوں جو وہ دینی باتیں بتاتے ہیں, اور جب میں چلنے کی کوشش کرتا ہوں مجھے پتا وہ بھی چلتے ہیں اسی طرح. تو وہ نا کیا ہوا کہ 2022 میں حکومت چلے گئی پی ٹی آئی کی, اور آج یہ 4 سال تو ختم ہو گئے ہیں, مئی گزر گیا, اپریل گزر گیا, آج 5واں سال شروع ہو گیا. سر مجال ہے انہوں نے, یعنی کہ آپ سوشل میڈیا کے اوپر بھی جن کی حکومت ہے, جن کی حکومت کے دوران 2014 سے لے کے 18 تک حکومت رہی تھی پہلی انہی کی, اس میں یہ واردات یا سانحہ ہوا, میں ابھی بھی اس کی مذمت کرتا ہوں اور بڑا افسوس ہے. اور اس کو ہم سوشل میڈیا میں سب سے زیادہ ہم نے اٹھایا, انہوں نے بھی اٹھایا, ہم نے اٹھایا اس کو اور ابھی بٹھاتے ہیں. ساری بات ہے پاکستانی بھائی ہیں سب, کوئی بھی ہو اٹھایا, کیونکہ ہم اس کی مذمت کرتے ہیں, کسی کو آپ قتل نہیں کر سکتے کوئی بھی ہو. اس کی انویسٹیگیشن ہونی چاہیے, یہ اس کا بارے میں جس نے بھی کیا اس کی انویسٹیگیشن ہونی چاہیے, حکومت جن کی تھی وہ اس کے ذمہ دار ہوتے ہیں. میں نے ان کو کہا, یہ لکھا آرٹیکل کہ آپ اب 5 سال ہونے لگے ہیں, آپ آئیں, آپ کی آپ دیکھیں اس میں, پھر اس میں اس کو پھر اس کو منافقت کہتے ہیں, اسی کو منافقت کہتے ہیں. آپ بجائے ان کو کہنے کے ہمیں کہہ رہے ہیں, ابھی بھی اس کا دکھ ہوا. پھر میں نے آرٹیکل لکھا, اچھا ایک تمیز کے دائرے کے اندر ہے کہ موجود ہے
1: والے منافقت کر رہے ہیں,
2: نہیں میں نے کہا اس کو منافقت کہتے ہیں, میں یہ نہیں کہہ رہا کہ یہ کر رہے ہیں. میں نے ایک پیرا لکھا, یہ دیکھیں میرا پیرا سنیں, یہ آج یہ اس آرٹیکل میں سے ایک پیرا ہے, یہ دوست مناظر القرآن والے آج تک نوازشی سے اس ماڈل ٹون قتل عام کا براہ راست کبھی نام لے کر پریس کانفرنس نہیں کر سکے. اس کے بعد ان سے ان کی منافقت اور ہان سے ذاتی حسد کا اندازہ ہوتا ہے. میں یہ نہیں کہہ رہا, یہ ہیں انداز جو کہہ رہے ہیں.
1: خان صاحب کے تو قادری صاحب کے بڑے جلسے جلوسوں میں بڑے اچھے تعلقات تھے, بڑا عزت و احترام سے دوسرے کا نام لیتے تھے اور کزن بھی تھے آپس میں.
2: میرے آرٹیکل پڑھے نا, میں ان سب کو ڈائریکٹ نہیں کہہ رہا, کسی جنہوں نے یہ لکھا ہے ان میں بڑے اچھے لوگ ہیں. اب ان کی ریسپانسبلٹی ہے نا کہ ان کے اندر جو لوگ موجود ہیں, ان کے جو ان کے دارے کے اندر جو کام کرتے ہیں سب اپنے ان کے جو ممبر ہیں, اگر وہ یہ کر رہے ہیں تو ان سے پوچھیں یار یہ کیا آپ کر رہے ہو, کس کے لیے کرتے ہو, کیوں کرتے ہو یہ کام. آپ میں اگر ہمت ہے تو, یا میں نے تو یہ بھی لکھا ہے, ہمارے اپنے 2024 میں اسلام آباد لوگ گولی مار دی گئی ان کو, 2024 کی بات آسانیا ہوا, اس کی انویسٹیگیشن ہو رہی ہے یا نہیں ہو رہی وہ بات کی بات ہے, یہ ہمارا مسئلہ ہے. اس کے اوپر آپ نے کبھی بات کی نہیں, کبھی نہیں کریں گے, کسی سیاسی پارٹی نے تو کی نہیں ہے, یہ تو مجھے پتا سب کو, انہوں نے کی نہیں. یہ پھر یہ تو ہو گیا نا کہ اپنے اپنے اپنے اپنے اپنے اپنے اپنی چیزیں رکھ لی ہیں, ہم نے تو سب کے اوپر کی. ہم تو ابھی بھی مناظر القرآن کے جو سانحہ ہوا تھا وہ ایک اللہ نہ کرے کسی کے ساتھ ہو اس کے اوپر, اور یہ ہمارے جو ہمارے سے کیا مراد ہے یہ بھی آپ کے ہی ہیں, یہ جو سانحہ 2024 میں ہوا تھا اس کے اوپر بھی ہم کر رہے ہیں, اور ساتھ میں مرید کے واقعہ جو بھی ہوا وہاں سانحہ تو ہوا تھا نا اس کے اوپر بھی ہم کہہ رہے ہیں کہ اس کی انویسٹیگیشن ہونی چاہیے, پتہ لگے کہ کیوں ہوا ہے, کس نے کیا. ہر ملک میں انویسٹیگیشن ہوتی ہے, پھر سیدھا تو کوئی کسی کے اوپر بلیم نہیں دے رہا, میں تو کسی کے اوپر پہلے بلیم نہیں دوں گا کہ گورنمنٹ اس کی ذمہ دار ہوتی ہے, گورنمنٹ نے اس کی انویسٹیگیشن کرانی ہوتی ہے کہ کسی اہلکار سے گولی چلی ہے, کیوں چلی ہے, اس کو پھر ریزائن دینی ہوتی ہیں, اس کے اوپر کیس ہوتا ہے یا اس کو سزا ہوتی ہے. جیسے ادھر بھی ہو جاتا ہے واقعہ, یورپ میں بھی ہو جاتا ہے, بڑا بہت بڑا امریکہ میں بھی ہو جاتا ہے, امریکہ میں ہوتے رہتے ہیں یہ واقعہ کہ پولیس والے نے کہتے ہیں کسی کے اوپر حملہ کر کے تو دو بندے مار دیے تین, یہ آپ کو پتا ہی ہے. تو یہ پھر انویسٹیگیشن ہوتی ہے, انویسٹیگیشن ہونے کے بعد
1: یہ ہوتا ہے وکیل ہوتے ہیں, جماعت کے وکلاء ہوتے ہیں,
2: تو یہ پھر انویسٹیگیشن ایسے نہیں ہوتی ہمارے جیسے ملکوں میں, جس میں ایشیا ہو گیا, انڈیا, پاکستان, ان میں ایسے نہیں ہوتی. آپ نے خود ہلنا ہوتا ہے, جانا ہوتا ہے, بجائے کہ آپ میڈیا میں جا کے اس کو ادھر مکاریاں کریں, ادھر جس کی حکومت نہیں ہے اسے کریں. اور اللہ کرے اگر ہم عمران خان کی حکومت ابھی بھی آ جاتی نا, آج یہ پھر شروع ہو جائیں گے عمران خان کے خلاف کہ آپ وہ اٹھائیں. لیکن مجال ہے کہ اس جو حکومت آئی ہوئی ہے اس کے اوپر یہ بات کریں گے کہ ہمارے جو وہ ہے, جائیں یار ابھی جائیں پاکستان, جائیں, ہم اپنے لگے ہوئے ہیں, ہم آپ کی ابھی بھی مدد کر رہے ہیں سوشل میڈیا میں, آپ جائیں پاکستان, کھلا سارا کچھ جا کے اپنے کریں. ادھر ہمارے نہیں کارکن ہوئے شہید, مرے نہیں ہیں, پکڑے نہیں گئے ہوئے 30,000 کے قریب, کیا ہو گیا, آپ بھی اپنے کارکن جا کے پکڑوائیں. 30,000 یہ کوئی ایسے نہیں ہوتا, یہ آپ کو ان کے ساتھ لڑنا پڑتا ہے یہ جو حکومت اس طرح کی آ جائیں, تو آپ جائیں. یہ تو نہیں ہوتا کہ آپ بیٹھ گئے ہیں پیچھے اور اللہ کو یاد کرنا ایک علیحدہ بات ہے, وہ تو میرا ذاتی معاملہ ہے, میں اللہ کو یاد کرتا ہوں, میں لوگوں کو دکھا کے تھوڑا کرتا ہوں, کرنا ہے تو میں نے لوگوں کو دکھانا ہے کہ میں اللہ کر رہا ہوں, میرا اللہ کے ساتھ معاملہ ہے. یہ بھی ہمارے ملک میں ایک کنسیپٹ بڑا پڑھانا, آہے تو نماز نہیں پڑھ دیتے تو منو تکیہ نماز پڑھ دیں, آہے تو جمعہ نہیں پڑھ دیتے تو تکیہ منو, میری تو عبادت اللہ کے ساتھ ہے. یہ بتا رہا ہوں ایک جنرل ہمارے اندر کنسپٹ پاکستان میں یہ بن گیا ہوا ہے, یہ جائیں نا تو یہ لوگ کرتے ہیں ایسے, آپ کو پتا بھی ہے اس بات کا, جب تک وہ کسی کو دیکھ نہ دے نماز پڑھتے اور یقین نہیں آتا یہ کہ تو اللہ ہے, تینوں میں بہانا ہے. یعنی کہ وہ جب ختم درود شریف یہ پڑھوں گا بیٹھ کے لوگوں کے سامنے روز جا کے, تو پھر پتا لگے گا یہ دیندار ہے, اندر سے وہ کتنا شیطان ہے. اس سے اچھا ہے کہ پھر یعنی شیطان ہی چنگا ہے, جڑا نظر دے آ رہے ہیں نا کہ شیطان ہے, کہ یہ دوگلے میں کروں, دین کو بھی استعمال کروں, یہی ہوتا ہے نا ہمارے پورے, اس لیے تو ہم پیچھے رہ گئے ہیں پوری دنیا سے, یہ خطہ ہی پیچھے رہ گیا ایشیا کا جو ہے تقریباً, یہ چائنا کو نکال کے, یہ ان چیزوں کی وجہ سے مسلمان خطہ جو خاص کر رہا ہے ان منافقت کی وجہ سے. تو آپ جب اپنے دین آپ کا لہدا ہے کریں, اچھی بات ہے, وہ اس کی سب کی وہ سب کو ہونا چاہیے, لیکن کسی کو نہ آپ کہیں کہ تو نہیں آندا, میں تینوں دس کے آنا ہے کتنے میں جانا کتنے نہیں جانا.
1: لیکن شاید آپ کو جانتے ہیں, آپ کی تو پیدائش یہاں کی ہے, یہاں تو ہر جگہ جانے کی بھی آزادی ہے, بات کرنے کی بھی آزادی ہے, یہاں تو کسی قسم کی کوئی پابندی نہیں ہے, نہ ہی کبھی دینی ڈیبیٹس ہوتی ہیں, یہاں تو آزادی ہے ہر چیز بات کہنے کی.
2: دیکھیں جی, میں پھر کہوں گا آپ کی آزادی کی بات میں لے کر کرتا ہوں بعد میں, میں پھر کہوں گا میری کسی کے ساتھ کوئی, یہ جو ادارے ہیں خاص کر مناظر قرآن ہو گیا, کوئی بھی ہو گیا, میں دیکھے کھل کے بات کر رہا ہوں,
1: کبھی آپ کے منہ سے بات نہیں سنی,
2: کسی نہیں ہوئی. جب یہ میں نے پڑھا ہے, مئی کی بات ہے, 2026 اسی میں دو مہینے پہلے کی بات ہے, 22 تاریخ تھی غالباً 23 تاریخ, تب میں نے یہ پڑھا ہے, وہاں جا کے ایک بحث چل رہی تھی اور اس میں میں حیران ہو گیا, میں کہا یار یہ تو الٹا صاحب ہے, گورنمنٹ جن کی ہے ان سے سوال نہیں کر رہے, نام ہی نہیں لے رہے, شہباز شریف ہمارے یعنی کہ پاکستان کے پرائم منسٹر ہے نا, وقت پی ایم وہ ہے نا, ان سے کریں, کیوں نہیں جاتے ان کے پاس, آپ کریں نا, ان کے پاس جانا ہے نا آپ نے, بجائے کہ آپ کہیں گے کہ یہ نہیں, یہ پیچھے بیٹھ کے آپ کچھ اور باتیں کریں گے کہ نہیں یہ ان کی حکومت نہیں ہے, ہے نا, جائیں ان کے پاس جا کے کہیں گے جی یہ ہمارا کیس ہے 2014 کا, اس میں ہماری مدد کریں, ظاہری بات ہے وہ بھی یہ کہیں گے آپ عدالتوں میں جائیں, جب آپ عدالتوں میں جائیں گے, جب وہ نہیں کھولیں گے کیس, پھر بات کریں, پریس کانفرنس کریں, پھر کریں گے جی مہاراج جو کیس نہیں کھول رہے, جو ان کا کیس ہے سارا, وہ جو آپ کی جو کیا کہتے ہیں پٹیشن ہے, جو آپ کی پرانی پٹیشن ہے, اس کو ہی کھولنا نا, پٹ اپ کرنا اس کو, جب آپ اس کو کھول لیں گے جائیں گے, نہیں کھلے گی پھر بات کرتے ہیں کہ جی ہماری گورنمنٹ, یہ جو گورنمنٹ ہے یہ ہمیں, یہ اس کے اوپر ان کا پریشر ہے, یہ کھولنے نہیں دے رہی ہے, پتا تو لگ جاتا ہے نا, بجائے اس کے
1: ان ممالک میں, یہ جمہوری ممالک میں, یہاں پر جمہوریت کے خلاف بات کرنا بڑا عجیب ہے, یہ لوگ تو ان چیزوں کو نہیں پسند کرتے.
2: بالکل, میں بھی یہی کہہ رہا ہوں, یہ لوگ ان چیزوں کو نہیں پسند کرتے, تو آپ بجائے, یہی کہہ رہا ہوں, آپ ابھی بھی میرے ان دوستوں سے اپیل ہے, اگر अभी अगर मुझे मुझे मुझे पता है सबको रंज है, ये जी सानिया हुआ था उसकी कोई किसी को अभी तक इन्वेस्टिगेशन नहीं हुई उसकी कोई
1: नहीं, वो किसी को दुख है पाकिस्तान के कोने से लेकर दूसरे कोने तक,
2: दूसरे कोने तक, चूंकि जंग से लोग आए थे, साहिवाल से आए थे लोग, वो हांदन के हांदन आए थे, बड़ा दुख है यार, वो मैं उसको बुला नहीं सकता, अपने जो हमारा हुआ था उसको छोड़ दे, इनका भी इनका बड़ा दुख है, लेकिन गवर्नमेंट भी किसकी है, उन्हीं की गवर्नमेंट है जिन्होंने 2014 में आपके ऊपर गोलियां चलाई थी पंजाब से, और सीएम पंजाब का शहबाज शरीफ था।
1: क्या पता चलाई थी या नहीं चलाई थी, अभी साबित तो नहीं हुआ।
2: वही तो मैं कह रहा हूँ कि उन्हीं की गवर्नमेंट थी, और उन्हीं को ही आपने जाके उन्हीं के खिलाफ आपने या जो भी आपने इन्वेस्टिगेशन उनको कह करवाई इसकी, वो नहीं करवाते, फिर आप अदालत से अपील करें, अदालत फिर वही उसको ना देगी हुक्म, अदालत हुक्म दे सकती है, किसी को भी दे सकती है, वो जो भी है, मुझे तो अदालती जो पाकिस्तान के निजाम का नहीं पता, लेकिन अदालत तो है ना, अगर नहीं है तो फिर आप जाएं इसको प्रेस कॉन्फ्रेंस करें जाके पाकिस्तान में, सारी चीजें हैं। अब ये बैठ के हमसे सवाल ना करें कि हम इसको हम तो गवर्नमेंट में नहीं है ना, है ना हो ना, अभी है ना, 5 साल हो गए हैं, तो जब हम आए थे आपने हमसे सवाल किया था, बल्कि हमें प्रेशर डालने की कोशिश, बल्कि मीडिया में भी बातें करनी शुरू कर दी थी आपने कि हम सब मदद नहीं कर रहे, तो अब बराए करम सब दोस्तों से मेरे
1: बातें चलती रहेंगी। अब देखें ना, अब स्वीडन में सितंबर में इलेक्शन हो रहे हैं, तो जो लोग भी इलेक्शन लड़ रहे हैं क्या उनको कोई मजहबी हलफनामा लिया जाता है कि आप कौन से मजहब से आपका तल्लुक है, आप क्यों इलेक्शन लड़ रहे हैं?
2: नहीं, ऐसा कोई ऐसी कोई ऐसा कोई इशू नहीं है। पहली तो बात है कि हमें डैनिश का एक लफज है छक नेमली, यानी कि शुक्र अदा करना चाहिए कि आप इन ममालक में आके, ये आपको बहुत से ऐसे ममालक हैं क्या कहते हैं कहते हैं हम कहते हैं मुसलमान ममालक जो मिडिल ईस्ट में है या उधर थोड़ी बाहर, वो आपको तो वहां पर इंसानी हकूक की पूरी जो इंसानी हकूक होता है उसकी तो पूरी किसी किस्म की कोई ज्यादा सी कोई चीज नहीं है जो आप वो कर ही नहीं सकते, बल्कि वो से हर एक बोला था वैसा, लेकिन इन ममालक में आपको वो पूरा पूरा जमहूरियत के अंदर है कि हर चीज करने की आपको इजाजत देते हैं, और ये भी याद रखें कि आप क्या कहते हैं आप यहाँ पर क्या कहते हैं इनवानता है, इनवानता यानी कि जो दूसरे दर्जे के शहरी होते हैं उसको आप ये समझने वो हैं, लेकिन फिर भी उन्होंने आपके साथ यानी कि मिनोरिटी कह लें, आपको लफ्ज़ आसान में कर लेता हूँ, मिनोरिटी कह लें, मिनोरिटी हैं आप फिर भी, और मिनोरिटी को भी वो अपनी इज्जत की नगाह से अभी भी ये सब देखते हैं, वो लहदा चीज है कि इन ममालिक कुछ लोग हैं जो दीन के खिलाफ बोलते हैं जो हमारे वो तो बड़ी देर से चल रहा है, वो तो है, लेकिन उसको उसको हमने क्या कहते हैं उसको करना है, उसका उसका उसका जवाब देना है उसको उसको उसको क्या कहते हैं
1: जिन ममालिक में रहते हैं जो
2: काउंटर करना
1: रहते हैं, सबको दीन सिखाता है कि जहां आप रहते हैं उसके मुल्क के कानून कायदे का एहतराम करें। अक्सर हमारे पास उलमा भी आते हैं, वो भी यही कहते हैं कि आप जो है एहतराम करें जहाँ के कानून का।
2: बिल्कुल, ये बिल्कुल हमारे दीन में भी है, जब आप किसी जगह हो गए हैं मुंतकिल जहाँ पर जो कोई रियासत है वो क्या कहते हैं मुसलमान नहीं है, लेकिन आप वहां पर मुंतकिल हो गए हैं जगह चल रही है, फिर आप उनके जो तौर तरीके हैं उसका एहतराम करें, उन्होंने आपको आपके दीन का बिल्कुल आपको क्या कहते हैं मस्जिदों की दी है इजाजत, इबादत की भी इजाजत दी है, आप अपनी इबादत भी करते हैं, हालांकि ये लोग आपसे ज्यादा हैं, आप मिनोरिटी में हैं, लेकिन उन्होंने आपको मुकम्मल इजाजत दे रखी है, लेकिन फिर आपका ये नहीं बनता कि हम उसके ऊपर अपनी चीजें मुसल्लत करें, मसलत करना बिल्कुल नहीं बनता। हाँ, आप अपने हक के लिए लड़ सकते हैं, जो जो अगर आप समझते हैं कि ये जो हक है जो इनके आईन में लिखा हुआ है सबके लिए एक जैसा, अगर उसमें कोई थोड़ी बहुत या कोई ज्यादा कोई समझता को हो रही है कुताही, उसको आप उजागर कर सकते हैं और उसमें ये सुनते हैं, उसमें डिबेट होती है, फिर वो आप जब आप उसको जाएंगे नहीं होगा तो फिर उसका काम जो है ना आप उस तरह फिर आपको रिजल्ट नहीं मिलेगा। मैं इसको ऐसा लेता हूँ,
1: इंशाल्लाह आपसे बात जारी रहेगी, अभी टाइम हमें इजाजत नहीं दे रहा, तो उसको दूसरे पार्ट में दोबारा आपसे तफसील से बात करेंगे, आप एग्री करते हैं?
2: जी थैंक यू, मैं थोड़ा सा इसको ये बस ये बताना चाहता था कि जिस अगर आपके पास 2 मिनट है फिर अगर नहीं है तो मैं
1: खत्म कर लें। जी जी
2: अच्छा जी आप जी मैं ये कह रहा था कि 2 मिनट लूंगा और ये मेरा था बात के हाँ वो मैं बात कर रहा था कि जैसे कि आप कह रहे हैं कि हकूक और अपने हक के लिए लड़ना पड़ता है इन इन जमहूरी ममालिक में भी, ये आपकी बात सुनते हैं, लेकिन इसके लिए आपको मैंने पहले भी बहुत दफा कहा था इसके लिए आपको इनके सिस्टम के अंदर आना पड़ेगा। अब اب آپ سسٹم کے اندر آئی نہیں اب آ ہی نہیں پائے, یعنی کہ سسٹم ہے ان کی پارلیمنٹ, پارلیمنٹ جو ہے یہ ان کا مین ہے, جو وہاں سے آپ کی آواز جو وہ آپ کی آواز جاتی ہے اور سارے لوگ سنتے ہیں اور دیکھتے ہیں اس کو. ادھر جب آپ اپنے نمائندے نہیں بھیجیں گے تو پھر آپ, میرا نہیں خیال کہ آپ کی بھرپور طریقے سے آواز جا سکے, کیونکہ آپ کونسل میں تو آ گئے ہیں, کونسل کے الیکشن جیت گئے ہیں, چھوٹے اتنے سال ہو گئے ہیں, 60 سال کی جو ہے ہماری یہ نیشن ہے ڈنمارک کی, آلموسٹ 60 کے قریب ہیں, 58 ہو گئے ہیں, 68 میں جو ہے ابا اجداد آئے تھے اور جو پہلے تھے پھر 70s میں آئے, تو آپ اس کو خود ہی کرنے 60 کے قریب جا رہے ہیں, تو اس حساب سے ہم نے کوئی اس طرح کی کوئی ترقی نہیں کی سیاسی, یہاں پر سیاسی بھی کرنی ہے, حالی ڈاکٹر اور انجینئر جو بننے چاہیے اس سے کوئی خاص وہ نہیں ہوتا جب تک آپ ان کے سسٹم کے اندر نہ آئے, اور وہ اس کا رزلٹ آپ نے دیکھ ہی لی ہے مارچ کے مہینے میں ادھر ڈنمارک.
1: شاید بہت شکریہ, انشاءاللہ اگلے پروگرام میں دوبارہ اس پر کھل کے بات کریں گے.
2: جی تھینک یو, اللہ حافظ.
1: سامعین ناظرین, یہ تھے شاید نسیم صاحب, ان کی باتیں آپ نے سنی. ہمارا کسی سے متفق ہونا ضروری نہیں ہے, کوئی بھی بات کرنا چاہتا ہے, کوئی بھی جواب دینا چاہتا ہے, اپنی رائے کا اظہار کرنا چاہتا ہے, ادھر آپ کی آواز کا ریڈیو آپ کی آواز کا ٹائم ان کے لیے حاضر ہے.
3: یہ ریڈیو آپ کی آواز ہے, اس کو آپ کے سننے کے لیے بنایا گیا ہے, آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.